0: cool music for a super hot summertime on the Leica Radio Network.
1: कुछ हमको
2: क्या
1: कुछ तुमको
2: हाँ